0: مقابلے کے دروازے کھل چکے ہیں، پوائنٹس کی دوڑ کا آغاز ہو چکا ہے، مقابلے پھر جائیں گے اور ہر راؤنڈ لے کر آئے گا ایک نئی کہانی۔ یتور لیگ صرف اور صرف الکاس چینل اور شوف پلیٹ فارم پر۔
1: ایف ایم 107 ٹائم چیک۔
2: ہاں جی، 2:03
3: آپ سن رہے ہیں انرجی آر، انرجی آر آر جے نازیہ اور آر جے سرور کے ساتھ، صرف ایف ایم 107 پر، دل سے دیسی۔
2: لیجیے صاحب، ہوئی ہماری واپسی، اور کہتے ہیں سر ٹاپک کے بارے میں، میں یہ کہنا چاہوں گا نہ کہ میں نرسنگ کر رہا تھا، بس میرا موڈ ہو گیا، مجھے گھر میں بہت منتیں، ٹھیک ہے مت جاؤ باہر مت جاؤ، اور پھر بھی میں گیا، میں نے نرسنگ چھوڑ کر یہاں پر آیا، اور سر فرسٹ منی بعد میں سب کچھ، اور سر دوسری بات، اگر کامیاب ہونا ہے تو زندگی میں کبھی شادی مت کرنا۔ نادیا یاد رکھیے گا یہ بات، آپ کو کہی گئی ارباز خان۔
4: ارباز جی کال کیجیے پلیز، اور ایسا کیوں کر رہے ہو؟ لیٹس ڈو سم کاؤنسلنگ۔
2: سرور بھائی کچھ سنائیں، کہتے ہیں نسیم بھائی، اوکے ابھی سناتا ہوں۔ السلام علیکم رحمۃ اللہ وبرکاتہ، گڈ آفٹرنون نادیا جی اور سرور بھائی، کیسے ہیں آپ دونوں؟ ویل ویلکم انرجی آر، دل سے دیسی یوسف خان، ہیپی آفٹرنون منڈے کی سب کو کہہ رہے ہیں۔ اکرام ہے یہاں پر اپنے بچے کا، اچھا او ویری گڈ انکل سرور اینڈ آنٹی نازیہ، گڈ آفٹر نون، پروگرام ویری نائس، عائشہ اکرام، کیا بات ہے یار،
4: اوہ تھینک یو سو ویری مچ،
2: عائشہ نے ہمارے لیے بنا کے بھیجا،
4: چھوٹی آر جے، واو دس از ریلی نائس،
2: بہت پیاری بھائی، اور کون ہے؟
4: تھینک یو سو مچ،
2: اوکے اکرام بھائی، عائشہ کو ہماری طرف سے خوب سارا پیار اور ایک بڑی سی جھپی۔ السلام علیکم، کیسے ہیں سرور بھائی؟ پینڈنگ، اچھا پینٹنگ بنایا سرور بھائی، پینڈنگ کر دیا انہوں نے سرور کو، سرور پینڈنگ ہو جائے گا، ہم رک جائے گا سب کا۔ عبد الکریم ہے ہمارے ساتھ، کیسے ہیں کریم بھائی؟ خیریت سے، السلام علیکم، کیسے ہو آپ دونوں؟ سب ٹھیک نازیہ؟
4: الحمدللہ ہم دونوں خیریت سے،
2: قطر ان کا نام ہے، لکھا ہوا یہی ہے، تو قطر پوچھ رہا ہے آپ کیسے ہیں۔ السلام علیکم، آپ دونوں کیسے ہیں؟ آپ لوگ اچھے ہوں گے، میں بھی اچھا ہوں۔ ہاں جی، وہ پوچھنا تھا کہ پرائز کا کچھ امید رکھی جائے کہ نہیں۔ بیوی جی رک رہا ہوں یا چلے جاؤں؟ آر بنتاری کہہ رہے ہیں، کیا کہتی ہے نادیہ؟
4: میں کیا ہی بتاؤں،
2: پہلے پہلے ان کی بات سن لیتے ہیں،
4: امید رکھیے بھائی،
2: امید ضرور رکھیے۔ ہیلو السلام علیکم،
5: وعلیکم السلام جناب، کیسے ہیں آپ؟
4: کیسے ہیں؟
2: کون ہے ہمارے ساتھ یہ تو بتائیے
5: جی؟ میں شعیب،
2: یار ہے آواز سیم،
4: نہیں میں پہچان گئی تھی، نہیں
2: مگر آواز دیکھیے کتنی کتنی سیم ہے نا، جیز جیز اور ان کی
4: سر میں میرے ساتھ بالکل بھی نہیں ہے۔
2: ارے کم آن، ایسا مت
5: کریے، مشکل نہیں ہے بھائی، میں اس کی کوئی اس طرح کی کوئی کمپلین نہیں کروں گا، ڈونٹ وری۔
2: اچھا چلیے ٹھیک ہے، تو کیا کہتے ہیں لنچ وغیرہ ہو گیا؟
5: ہاں الحمدللہ لنچ ہو گیا بھائی۔
2: کیا بنایا تھا آج آپ نے؟
5: میں نے نہیں بنایا تھا۔
2: ارے اچھا، تو باہر سے منگایا ہوگا؟
5: نہیں باہر سے بھی نہیں بنایا۔
2: ارے باہر سے بھی نہیں بنایا، تو کل کا رکھا ہوا ہوگا،
5: کل کا رکھا ہوا بھی نہیں تھا بھائی۔
2: ارے تو میرے خیال میں پڑوسیوں نے کچھ اچھا بنایا ہوگا تو انہوں نے آپ کی۔ اچھا ایسا بھی نہیں ہوا، تو یار کھانا کھانا گھر میں آیا کیسے کھانا پھر؟
5: دراصل ہماری
2: بیوی نے ابھی کچھ دنوں سے، آج راکٹ لے کے آؤ آسمان تک چلاؤں گا اس کو میں۔ روز کہتے ہیں شعیب بھائی کہ تم نے مجھے ایسا کہہ رکھا ہے، ایسا کہہ رکھا ہے، میں نے کہا تھوڑا سا بھابھی کے ساتھ بھی مذاق کر لیا جائے، چلیے ایسی بات نہیں ہے۔ تو آج کیا بنایا بھابھی نے، مطلب آپ کو بنانے، میرے کہنے کا مطلب یہ کہ کھانے میں کیا بنایا بھابھی نے؟
5: کھانے میں چکن قورمہ تھا اور پوڑے کڑھائی۔
2: چکن قورمہ سن نہیں پایا میں، کان بند ہو گئے میرے، کیا دوسری چیز تھی؟
4: فرائی۔
5: تو آ جائیے، کیا مشکل ہے بھائی جان، ساتھ میں بیٹھ کے دوبارہ لنچ کر لیں گے۔
2: ارے دوسری چیز تو بتائیے ذرا، موڈ بھی تو بنانا ضروری ہے نا۔
5: رائس رائس رائس
2: رائس۔ اچھا رائس، اوکے تو روٹی لیتا ہوں، میرے خیال میں روٹی کا ذکر نہیں کیا آپ نے،
5: بالکل بے شک، کیونکہ روٹی یار روٹی پتا نہیں، میں رائس نہیں کھاتا تھا۔
2: اچھا
5: لیکن اب شادی کے بعد سے تو پتا نہیں، اب تو روز مجھے رائس،
2: نہیں وہ رائس آسانی سے بن جاتے ہیں نا، تو آپ کو ٹائم نہیں لگتا ہوگا زیادہ بنانے میں، اس کو مجبوری کہتے ہیں۔
5: روٹی بنانی آتی ہے؟
2: اچھا
5: میرے کو اچھے سے روٹی بنانی آتی ہے
2: یار، دیکھو میں نے کہا تھا نا کچھ لوگ انتظار کریں گے، کچھ ابھی کما لیں گے جنت، کیا بات ہے، کیا بات ہے۔
4: تو ان سے یہ سوال پوچھا جائے کریئر گروتھ یا فیملی ٹائم، ان کو آلریڈی ماشاء اللہ
2: سے فیملی پوچھنا ہی نہیں، یہ سوال ان سے کہیں بھائی کیا فیملی ٹائم دے رہے ہو جو بھائی، واہ واہ واہ واہ،
4: بیچ میں کہیں کہیں کریئر گروتھ کو بھی لے آئیے ہے نا،
2: ہے چوب بھائی،
5: میرے لیے تو دونوں ہی امپورٹنٹ ہے۔
4: फैमिली ज्यादा,
2: वो भी यही कह रहे थे. वाह क्या बात है भाई, भाई क्या शेर सुनाया आपने, मजा आ गया. खुश रहिए, आप जैसे खुश नसीब और आप जैसी पर्सनैलिटी बहुत कम होती है दुनिया में. एक मैं हूँ, दूसरे आप हैं, और इस पे आप नाज कीजिए. नाज
4: एक नहीं आप पूरे तीन हैं.
2: आप नाज कीजिए इस पे शुभ भाई. नाज
4: नाज तो मैं हूँ, इधर बैठी हूँ.
2: आप नाराज भैया, आप
5: ना, है? आपको भी चिमटे से डर लगता है.
2: अरे बहुत चिमटे से, बेलन भाई. और जब वक्त
4: झाड़ू से ज्यादा डर,
2: जब वक्त ज्यादा गुजर जाता है तो निशाना पक्का हो जाता, बच भी नहीं सकते. पता है किस तरफ बचेगा, उधर ही मारो.
5: वो पहले ही पता चल जाता है कि मुंह किधर जाने वाला
2: है. चलिए साहब, बहुत बहुत शुक्रिया, आपका जवाब हमें पहले से ही पता है शुभ भाई, तो हम आपकी टिप्पणी लेंगे ही नहीं. कुछ कुछ सवाल जवाब ऐसे होते हैं जो पहले से पता होते हैं. फिलहाल आपसे इजाजत लेंगे, बहुत बहुत शुक्रिया हमारे साथ जुड़ने के लिए. ओके, अल्लाह हाफिज़. बड़े ही प्यारे शुभ भाई और बड़े ही राज दुलारे भी अपने घर वालों के. ओके, कॉल या मैसेज ले लेते हैं. फैमिली को टाइम नहीं देना हमारी मजबूरी है भाई. वो लोग तो पता है हमारे हाल, मगर पैसा सब कुछ नहीं होता, मोहब्बत भी कुछ होती है.
4: बहुत सही कहा. अच्छा, ये भी इनकी बात भी सही है.
2: और कह रहे कौन है ये शादी के खिलाफ,
4: वही मैं उनसे तो मैंने भी कहा, उनकी आई मिलकर हम लोग काउंसलिंग करते. कौन है
2: वो जो लोग कहते हैं ना कि सब्र का फल मीठा होता है, लेकिन ये फल अब मीठा होके खट्टा हो गया.
4: अब ये फल सड़ गया.
2: अरे भाई हमारे साथ.
4: हेलो हेलो,
6: अस्सलाम वालेकुम.
4: वालेकुम अस्सलाम वरहमतुल्लाहि व बरकातहू. कौन है हमारे साथ?
6: मैं मुदस्सिर बात कर रहा हूँ. कैसे हो? ठीक है.
2: कैसे हैं?
4: अल्हम्दुलिल्लाह, हम लोग खैरियत से हैं.
6: मैं ठीक हूँ अल्हम्दुलिल्लाह, आप लोग कैसे हैं? ठीक है
2: जी, अल्लाह का शुक्र
4: है अल्हम्दुलिल्लाह.
2: क्या कहते हैं आज के मौजू के हवाले से मुदस्सिर भाई?
6: मौजू के हवाले से ये कहना चाहता हूँ कि सबसे पहले फैमिली है. पैसा क्यों है? पैसा तो हमारी जरूरियात है. और जो लोग कहते हैं कि पैसों के बगैर फैमिली तुमको टाइम समझते नहीं है, नहीं, लेकिन फैमिली के लिए आप जब कमाते हो तो वो लाजम पैसे मांगते हैं ना, क्योंकि आप उसका सरमाया हो. जिनका या भाई हो, बाप हो या हस्बैंड हो, जिस वो लाजम ऐसे पैसे मांगे कि तो कोई तो उन लोगों के पास तो रास्ता नहीं होता है. तो पहले फैमिली, फिर इसके बाद पैसा. पैसा तो लाजम है, आप फैमिली है नहीं है तो पैसा तो कमाना है.
4: सही कहा आपने. ये जो
6: भाई लोग जो कहते हैं कि शादी नहीं करो, शादी में कुछ भी नहीं है, आप अपना अंडरस्टैंडिंग बराबर करोगे, जब शादी करोगे आपकी जिंदगी बहुत खूबसूरत होगी.
4: सही बात है. फिर आपका जो नसीब है एक और शख्स का आपके साथ जुड़ जाता है, वो फिर जिंदगी जो है वो बेहतर होती है. ऐसा नहीं है? हाँ, थोड़ी अंडरस्टैंड
2: होती है, बेहतर होती है. बिल्कुल सही कह रही हैं
4: आपकी. कितनी सुधर गई.
2: मैंने क्या कहा? हाँ, मैं तो कह रहा हूँ बहुत बेहतर होती है.
4: जिस तरह से आप हंसे हैं उसके बाद मैंने आपसे
6: कहा,
2: बिल्कुल बिल्कुल सही है. कई बार बदलनी चाहिए एक्चुअली, जिंदगी को बेहतर करने का सोचते रहना चाहिए.
6: आपका शादी हो गया कि नहीं हो गया?
2: मेरा यार कैसे, मतलब आप 21 साल की उम्र में मेरी शादी करवाए दे रहे हैं यार. मुदस्सिर भाई,
4: सर भाई,
2: अभी तो मैं छोटा हूँ.
4: 21 का आप 17.
2: काम मत करी थी, सच सच बोला.
6: दांत भी नहीं निकला आपका?
4: भूल जाते.
2: दांत भी नहीं निकला?

0: والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة، وابعث مقاما محمودا الذي وعدته.
1: FM 107 پر پیغام.
2: اس دنیاوی زندگی میں صبر، شکر اور محبت ہی سب کچھ ہے. صبر مصیبتوں اور پریشانیوں کو ٹالتا ہے، شکر نعمت بڑھاتا ہے، اور محبت خوشیوں کا خزانہ ہے. اللہ تعالیٰ آپ سب کو ان تینوں نعمتوں سے مالا مال رکھے. خالق سے اچھا تعلق اور مخلوق سے اچھا برتاؤ مومن کی نشانی ہے. یاد رکھیے، زندگی تب بہتر ہوتی ہے جب آپ خوش ہوتے ہیں، لیکن زندگی تب بہترین ہوتی ہے جب آپ کی وجہ سے کوئی دوسرا خوش ہوتا ہے. خوش رہا کیجیے. پریشان ہونے سے کل کی مشکل دور نہیں ہوتی، بلکہ آج کا سکون بھی چلا جاتا ہے. اللہ تعالیٰ آپ سب کو بری کھڑی، برے لوگوں اور بری نظر سے ہمیشہ محفوظ رکھے.
1: پیغام آن ایف ایم 107.
3: دوستوں، میٹرو اسٹیشن میں سیفٹی اور سیکیورٹی گائیڈ لائنز پر عمل کرنا بہت ضروری ہے تاکہ آپ کا سفر اور دوسروں کا سفر بھی پرسکون اور محفوظ ہو. کچھ اہم باتیں جو ہر مسافر کو یاد رکھنی چاہیے وہ یہ ہیں کہ اپنی پرسنل چیزیں ہمیشہ اپنے ساتھ محفوظ رکھیں. سامان کھو جانے سے بچنے کے لیے اپنے بیگز اور سامان پر نظر رکھیں. کسی بھی ایمرجنسی کی صورت میں فوراً مدد طلب کریں. اسٹیشن اسٹاف یا سیکیورٹی پرسنل سے رابطہ کریں تاکہ آپ کو ضروری مدد مل سکے.
4: آپ سن رہے ہیں ویمن ویلنس آر جے نازیہ کے ساتھ، صرف ایف ایم 107 پر. دل سے دیسی.
5: رائٹ گائز، ایک بار واپس آپ سبھی کو کہوں گی ویلکم، خوش آمدید. آپ سن رہے ہیں شو ویمن ویلنس، میں ہوں نازیہ آپ کے ساتھ، اور میرے ساتھ موجود ہیں ڈاکٹر سارا، جن سے آج ہم ٹاپک ایکسپلور کر رہے ہیں ہارمونس. ڈاکٹر، آپ سے اب میں یہ جاننا چاہوں گی کہ جو ہارمونل امبیلنس ہے اس کے بارے میں بہت سارے متھس اور مسکنسیپشنس ہیں جو ہم ہر روز سنتے ہیں، تو آپ ہماری آڈینس کو بتائیں گے کون کون سے متھس ہیں اور کون کون سے مسکنسیپشنس ہیں ریگارڈنگ ہارمونل امبیلنس.
6: Okay, so one of the biggest misconceptions is that ki har female ko ye lagta hai ki unke andar unki body mein jo bhi symptoms aa rahe hain it's because of the hormonal imbalance. Such as agar unka weight gain ho raha hai, unko tiredness hai, mood swings hai, sleep disturb hai, appetite kharab hai, to they always blame ki hamare hormones kharab hain. Aur yahi cheez main roz clinic mein bhi dekhti hu, har patient kehte hain hamare hormones kharab hain. To iske liye yes, hormones are important, in fact they are very important, but ہر سمٹمس کو آپ ہارمونس پہ بلیم کر دینا اٹس ناٹ رائٹ. ہر سمٹمس کے لیے کوئی نہ کوئی کاز ہوتی ہے، ٹھیک ہے. سو اٹس بیٹر ٹو اوائڈ سیلف ڈائگنوزنگ اینڈ آلویز سیک پراپر میڈیکل ایڈوائس.
5: ویری نائس. اچھا ڈاکٹر، کوئکلی آپ سے یہ بھی جانوں گی کہ کیا ایکسرسائزز جو ہیں وہ واقعی ہارمونس کو نیچرلی بیلنس کرنے میں مدد کرتی ہیں؟
6: ایبسلیوٹلی. جو ریگولر فزیکل ایکٹیویٹی ہوتی ہے یہ آپ کی میٹابولک ہیلتھ کو، آپ کے موڈ کو، اور آپ کی جو اوور آل ہارمونل ہیلتھ ہے اس کو بیلنس رکھتی ہے. اب اس میں یہ ہے کہ آپ کمبینیشن میں یا تو آپ روز واکنگ کریں جیسے برسک واکنگ ہے، یا تو پھر آپ ایروبک ایکسرسائز کریں الانگ وتھ سم اسٹرینتھنگ ایکسرسائزز. سو یہ بڑی ایک اچھی اپروچ ہے، اور اس کے ساتھ جو ہے آپ کے ہارمونس جو ہیں بڑے بیلنس رہ سکتے ہیں.
5: ویری گڈ. اچھا ڈاکٹر، کیا اگر کسی فیمیل کے جو پیریڈس ہیں وہ ریگولر ہو رہے ہیں تو اس کا مطلب یہ ہے کہ یو نو ہارمونس بالکل ٹھیک ہیں، یا پھر ہارمونل ایشوز جو ہیں وہ ریگولر سائیکل کے باوجود بھی ہو سکتے ہیں؟
6: نہیں، ضروری نہیں ہے کہ اگر پیریڈس ریگولر ہیں تو دین شی از فٹ اینڈ ہیلدی اور اس کے سارے ہارمونس ٹھیک ہیں. ریگولر پیریڈ ری ایشورنگ ضرور ہیں، اٹس اے گڈ تھنگ، بٹ آپ کو یہ گارنٹی نہیں ہے کہ اگر اس کے پیریڈس ریگولر ہیں سو اس کے جو سارے ہارمونز اور میٹابولک ہیلتھ ہے وہ بھی نارمل ہے. سمپٹمز اور اوور آل ہیلتھ جو ہے وہ زیادہ میٹر کرتی ہے.
5: صحیح. اینڈ ناؤ کمنگ ٹو دا کلوزنگ کویشچن، آج کے بزی لائف اسٹائل میں اگر فیمیلس اپنے ہارمونل ہیلتھ کو بہتر رکھنے کے لیے کچھ کرنا چاہیں تو آپ کے حساب سے کون سی تین چھوٹی ہیبٹس ہیں جنہیں وہ اپنا سکتی ہیں؟
6: اوکے، سو دس از دا موسٹ امپورٹنٹ کوشچن. اف آئی ہیڈ ٹو گیو اونلی تھری، سو اسٹارٹنگ ود دا فزیکل ایکٹیویٹی، फिजिकल एक्टिविटी जो है एक बहुत इंपॉर्टेंट चीज है जैसे मैंने आपको बताया कि ऑल्दो कुछ लोग अच्छा खा रहे होते हैं बाकी उनकी लाइफ में कोई स्ट्रेस भी नहीं होता बट दे आर फिजिकल इनएक्टिव तो आगे जाके फिर लाइफ में आपको जो है इसके बहुत बैड इफेक्ट्स आपकी बॉडी पे आ सकते हैं तो फिजिकल एक्टिविटी चाहे वो एरोबिक्स कर रहे हो स्ट्रेंथनिंग एक्सरसाइज कर रहे हो डेली वॉक कर रहे हो दैट्स इनफ इसके बाद हेल्दी बैलेंस्ड डाइट बहुत कम आप प्रोसेस्ड फूड लें हेल्दी बैलेंस डाइट में आप प्रोटीन को ज़्यादा फोकस करें सैलड्स right. खाएं मीट खाएं और जंक फूड फ्राइड आइटम्स फैट्स इनको अवॉइड करें एंड थर्ड मोस्ट इम्पॉर्टेंट थिंग कि अपनी जो स्लीप है स्लीप गुड क्वालिटी ऑफ स्लीप होनी चाहिए अपनी स्लीप को प्रायोरिटाइज करें एटलीस्ट 7 to 8 hours ऑफ साउंड स्लीप इट्स वेरी वेरी इंपॉर्टेंट सो दीज स्मॉल कंसिस्टेंट हैबिट्स ऑफ कोर्स दे आर वेरी इंपॉर्टेंट और दीज आर द क्विक फिक्सेस रादर देन सम अदर ट्रीटमेंट
5: बहुत ज़बरदस्त थैंक यू सो मच डॉक्टर कि आपने टाइम निकाला और इतनी वैल्यूबल इन्फॉर्मेशन हमारी ऑडियंस के साथ शेयर की बहुत बहुत शुक्रिया आपका और राइट दोस्तों उम्मीद करते हैं कि आज की कन्वर्सेशन ने आपको हॉर्मोन्स और वेमेंस हेल्थ के बारे में बेहतर समझने का मौका दिया होगा देखिए याद रखिए अपनी बॉडी के सिग्नल्स को कभी भी किसी भी सूरत में इग्नोर ना करें और कोई अनयूजुअल सिम्टम नज़र आता है तो फौरी तौर पर डॉक्टर को कंसल्ट करें अपना ख्याल रखें हेल्दी रहें पॉजिटिव रहें और सुनते रहें FM 107 दिल से देसी
3: दोस्तों मेट्रो स्टेशन में सेफ्टी और सिक्योरिटी गाइडलाइंस पर अमल करना बहुत जरूरी है ताकि आपका सफर और दूसरों का सफर भी पुरसुकून और महफूज हो कुछ अहम बातें जो हर मुसाफिर को याद रखनी चाहिए वो ये हैं कि अपनी पर्सनल चीजें हमेशा अपने साथ महफूज रखें सामान खो जाने से बचने के लिए अपने बैग्स और सामान पर नजर रखें किसी भी इमरजेंसी की सूरत में फौरन मदद तलब करें स्टेशन स्टाफ या सिक्योरिटी पर्सनल से राब्ता करें ताकि आपको जरूरी मदद मिल सके दरवाजों के करीब खड़े ना हों खुसूसन जब दरवाजे खुल रहे हों या बंद हो रहे हों दरवाजों से सेफ डिस्टेंस बनाए रखना जरूरी है ताकि चोट लगने का खतरा ना हो स्टेशन्स के अंदर दिए गए इंस्ट्रक्शंस और साइन को ध्यान से पढ़ें और उन पर अमल करें ये आपकी सेफ्टी के लिए होते हैं स्टेशन्स के अंदर स्मोकिंग करना सख्ती से मना है स्मोकिंग ना करें ताकि सबके लिए सेफ और सेहतमंद माहौल बना रहे एस्केलेटर या चलती सीढ़ी पर बच्चों का ख्याल रखना बेहद जरूरी है हमेशा उनका हाथ पकड़ कर रखिए इन गाइडलाइंस को फॉलो करके आप अपना और दूसरों का सफर बेहतरीन और महफूज बना सकते हैं सेफ्टी सबकी जिम्मेदारी है इसलिए हमेशा एहतियात और तवज्जो के साथ मेट्रो स्टेशंस का इस्तेमाल करें FM 107 आपको याद दिलाता है कि सेफ्टी सबसे पहले

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: وزارت داخلہ کے ادارہ تعلقات عامہ کے تعاون سے ریڈیو قطر پیش کرتا ہے پروگرام پولیس اور عوام۔